ये भी बता दो, हम लोग अमल कर रहे हैं नमाज रोज़ा हज, इट इज़ अ पार्शल रिलीजन, इट्स नॉट टोटल रिलीजन। ये जो नमाज रोज़ा हज वगैरह दीन का हिस्सा है, दीन नहीं है, इसको समझना चाहिए अच्छी तरह से। और हिंदुस्तान में कैसे चलें, चूँकि दीन की हुकूमत नहीं हो सकती, हम दीन के कुछ हिस्से पर अमल करते हैं जितना हो सके। तो मैंने बताया था पार्सल के आपको कि अल्लामा तारिक जमील साहब जो पाकिस्तान के बहुत बड़े आलिम हैं और मिज़वा ट्रस्ट के हेड डॉक्टर ताहिरुल क़ादरी साहब, और अभी हिंदुस्तान का बहुत अच्छी इस्तेकामत करने वाला, अच्छी फिक्र रखने वाला सलमान नदवी साहब क़िबला, खुदा उनको इंशाअल्लाह बरज़खी हालात में खुदा इंशाअल्लाह हिदायत दे, बहुत ही नेक इंसान था, बहुत ही रिज़िस्ट किया उस शख्स ने, और उसने एक जुज़वा भी लिखा है, एक बुकलेट भी लिखी है गदीर से मुताल्लिक। ये तीनों स्कॉलर्स ऑफ द टाइम, उनका इन्फ्लुएंस हिंदुस्तान पाकिस्तान दुनिया में मुसलमानों पर बहुत ज़्यादा, इन तीनों ने गदीर से ये कहा कि गदीर हुई मन कुंतो मौला हुआ जी। ये तीनों उलमा ने किताबें सामने रख कर के गदीर हुई मन कुंतो मौला हुआ। आगे बढ़ने से पहले एक जुमला कहूँ, मैं शियों से गुजारिश कर रहा हूँ, ऑनलाइन बहुत से लोग सुनते हैं, प्लीज़ डोंट लुक सुन्नीज़ थ्रू द आईज ऑफ शियास, लेंसेस ऑफ शिया से सुन्नी को मत देखिए, सुन्नी को सुन्नी ही रहने दीजिए, शिया को शिया ही रहने दीजिए। यूनिटी के माने मिंगलिंग नहीं है, दो अफकार को एक जगह इसलिए जमा किया जा रहा है, हमारा मकसद एक है, हमारा दुश्मन एक है, हमारा एम, हमारा जो है जिस तरफ जाना है वो एक है, हमारा एनिमी एक है। जब बमबारी होती है देखते नहीं कि शिया घर है या सुन्नी घर है, मुसलमान है उसको ख़त्म करो। तो जब तक ये इस पर नहीं आएंगे हम लोग, ये जो चक्कर है मेंबर पर, सारी जो खराबियां हमारी हैं कि मेंबर से हम लोगों ने मकतब अहल बैत की तालीम को पेश ही नहीं किया। मैं सिंपल से मिसाल देता हूँ, इमाम बाकर अलैहिस्सलाम امام جعفر صادق علیہ الصلوۃ والسلام ان دو اماموں کو موقع ملا علوم سرکار کو واضح کر سکیں ریفلیکٹ کر سکیں، چنانچہ فقہ جعفریہ جو کہتے ہیں حقیقت میں فقہ محمدی ہے، اس لیے کہ سر خود چھٹے امام نے فرمایا حدیثی حدیث و ابی، حدیث و ابی حدیث و جدی، میری حدیث میری نہیں ہے، میرے بابا کی ہے جدہ، یہاں تک کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اباؤٹ 100 ایئرس کے بعد ایک شخص آتا ہے، وہ کہتا ہے کہ میں جو حدیث بیان کر رہا ہوں یہ میری نہیں ہے، وہ میرے، یہ کتنی خطرناک ہے، کتنا ہی اس پر کام کرنا چاہیے۔ یعنی لوگ سننے کے لیے بیٹھے ہیں، اس کو کوئی ڈیفر نہیں کر سکتا کہ میں کہہ رہا ہوں کہ یہ حدیث میں میرے جد رسول اکرم کی سنا رہا ہوں، یہ حدیث میں سنا رہا ہوں۔ اچھا، اس گیدرنگ میں ہر مکتب فکر، آل اسکول آف تھاٹس وہاں بیٹھے ہوئے۔ ایک آپ کو نوجوانوں کی فکر دینا چاہتا ہوں، آپ دیکھیے آپ لوگ ہماری مجلسیں ہیں نا، یہ مجلس ہو رہی ہے، کتنے سنی حضرات ہیں یہاں پر، کتنے ہندو ہیں یہاں پر، کتنے کرسچن ہیں یہاں پر، ہم لوگ کنفائن کیوں ہو گئے، ہم لوگ اپنے ہی اندر محدود کیوں ہو گئے، جبکہ امام کی درسگاہ میں ہر فکر کا آدمی بیٹھتا تھا۔ حنفی فکر وہیں سے نکلی، مالک کی فکر وہیں سے نکلی، شافعی فکر وہیں سے نکلی، ہر مکتب فکر وہاں پہ، حتیٰ بے دین جس کو کہتے ہیں ایتھیسٹ، ایتھیسٹ بھی بیٹھتے تھے امام کی مجلس میں۔ تو معلوم ہوا ہم لوگوں نے اتنا بھگایا اپنے اندر ہی کنفائن ہو گئے، ہماری بات کو کوئی سننے کے لیے تیار نہیں ہے۔ ہماری یہ فکر جب تک بدلے گی نہیں، دین آگے

इस हुसैन की बहन को पानी नसीब नहीं, अरे अब पैरों में खड़े होने की ताकत नहीं है। वो दूसरा जुमला, बेटा सज्जाद, अरे इतना गम बढ़ गया और इतनी धूप बढ़ गई, इतनी औस बढ़ गई जिंदान में, दिन की धूप है और रात की औस, बदन इतना निढाल हो गया, अब खड़े होकर इबादत की नहीं की जा सकती। अरे सलाम ओ ज़ैनब की मुसीबतों पर, चेहरे का रंग बदल गया, बालों का रंग बदल गया, कमिया कमर खमीदा हो गई। जब मदीना पहुंची, सैने खाना में बैठ गई, अब्दुल्ला बाहर से तशरीफ लाए, जब देखा तो खिताब किया, ए ज़ईफा अभी ज़ैनब नहीं आई है। ज़ैनब ने मुड़ के अब्दुल्ला को देखा, अरे अब्दुल्ला क्या तूने भी मुझे नहीं पहचाना, अरे मैं ज़ैनब हूँ। فلا لعنة الله على القوم الظالمين سيعلم الذين ظلموا أي منقلب ينقلبون. کئی زائرین کربلا پہنچ چکے ہیں اور کئی زائرین اربعین کی زیارت کے لیے کربلا جا رہے ہیں. پروردگار ان سب کی زیارتوں کو قبول فرمائے اور ہم اس سال اور ہر سال امام حسین علیہ الصلوۃ والسلام کی زیارت نصیب فرمائے. دشمن تاک میں ہے، دشمن حملے کر رہا ہے، کئی زائرین کی جان خطرے میں ہے، ان سب کی دعا ہمارے، ان کے دعا کرنا ہماری ذمہ داری ہے. وہ قریب سے امام کو سلام کر رہے ہیں. چھٹے امام نے فرمایا اگر زیارت پر نہیں جا سکتے، دور سے سلام کرنا ہو تو کربلا کا رخ کرنا اور امام کی اس طرح سلام کر دینا، تمہارا نام بھی زائروں میں شامل ہو جاتا ہے. ہمیں ساتھ مجلس کے آخری حصے میں اپنی توجہات کو کربلا کی طرف لے جائیے اور اجتماعی طور پر ایک سلام امام، اصحاب امام اور اولاد امام کی خدمت میں پیش کرتے ہیں. السلام.

0: इल और शहर बदरी वगैरह के दिनों के अलावा बाकी अरसा मैं मशहद ही में रहा हूँ। ये सारा अरसा मेरे लिए इनकलाबी तहरीक की याददाश्तों से भरा हुआ है। मशहद में 13-14 साल अपने कयाम के हवाले से अगर मैं बहुत सोचूं तो भी कोई ऐसा मुख्तसर वक्त तलाश नहीं कर पाऊंगा जिसमें इनकलाब की कोई बात ना हो।
1: در ذهنم جستجو کنم و پیدا کنم که در او یک نشانی و ردپایی از مسائل انقلاب نباشه.
2: آقای خامنائی ایک ایسے عنوان کی تلاش میں تھے جو ثقافتی، سیاسی اور تبلیغی بھی ہو، پرکشش اور آسان نیز معاشرے کے تمام طبقات کے لیے موضوع بھی ہو۔ ان کے لیے اس کا انتخاب کرنا بہت آسان تھا، یعنی تفسیر قرآن کے دروس۔
0: اسلام اس پر اکتفا نہیں کرتا کہ صرف معاشرتی اداروں کو تبدیل کر دیا جائے، بلکہ اسلام اس کے علاوہ انسانی معاشرتی ساخت، اس کی صفات، اس کے اخلاق، اس کی صلاحیتوں اور خصوصیات کو بھی تبدیل کرتا ہے۔